नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यनकुमारी शर्माबाट। राज्य सरकारले प्रदूषणकारी उद्योग र खानी, निर्यात र व्यावसायिक पानी सङ्कलनका लागि काठमेलहरूबाट हरियो कर उठाउने निर्णय गरेको छ भन्दै दिसपुरको लोकसभा भवनमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा अनुष्ठित मन्त्रीसभाको बैठकमा उक्त कुरालाई बताइएको छ। बैठकपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस वर्षको 1 नोभेम्बरदेखि सन् 2027 को 13 जनवरीसम्म खेल

कारण र बाल खेल महारण आयोजन गर्ने निर्णयलाई पनि बताउनुभयो। उहाँले भन्नुभयो कि 12 वर्ष मुनिका बाल बालिकाका लागि बाल्य खेल महोत्सव अनुष्ठित गर्ने सिद्धान्त लिएको छ। सरकारले बाल खेल महोत्सवमा 300 आशाजनक खेलाडीहरूको पहिचान गर्ने र उनीहरूलाई उत्कृष्टता हासिल गर्ने तालिम र सुविधा प्रदान गर्ने निर्णय लिएको छ। सरकारले एथलेटिक्स, योग, चेक, बक्सिङ, एक्वाथनल, फुटबल, भलिबल र पौडी खेल जस्ता 8 वर्गहरू खेललाई समेट्ने निर्णय गरेको छ। राज्य सरकारले विद्यमान कर्मचारीहरूको पदोन्नतिको मुद्दालाई गम्भीरपूर्वक लिने निर्णय गरेको छ। त्यसै गरी सशस्त्र बलमा कर्मरत असमका युवक युवतीहरूलाई जागिरेका सर्वोच्च सीमा 45 वर्षसम्म बढोत्तरी गर्ने निर्णय पनि कमिटीले ग्रहण गरेको छ। प्रसिद्ध कलाकार डाक्टर भूपेन हजारिकाको आज जन्मदिन हो। उहाँको जन्म सन् 1926 सदियामा भएको थियो। उहाँ गीतकार, गायक, सङ्गीतकार, सङ्गीत निर्देशक, फिल्म निर्माता, लेखक, पत्रकार र राजनीतिको रूपमा परिचित हुनुहुन्थ्यो। सन् 2011 5 नोभेम्बरमा मृत्यु भएका कलाकारको जन्मजयन्ती वर्षभरि मनाइएको छ। कलाकारलाई श्रद्धा टक्राउँदै राज्यका सांस्कृतिक मामिला विभागको उद्योगमा 100 वार्षिक उत्सव आज जालुकबाडीमा रहेको डाक्टर भूपेन हजारिका समन्वय तीर्थमा विशेष कार्यजनको साथ आयोजन गरिएको छ। बिहान 9:30 हुने विशेष कार्यक्रममा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रसिद्ध साहित्यिक अनुराधा शर्मा पुजारीले कलाकारको जीवनी बारेमा आफ्नो टिप्पणी गर्नुभयो। मन्त्री विमल बरा, विश्वजित दैमारी, कौशिक राय, सुशान्त बरगोहाई, सांसद दिलीप शैकिया लगायत बिजुली कलिता मेधी उपस्थित रहेको थिए। कलाकारलाई श्रद्धा टक्राउँदै सदौ अथम छात्र संस्थाले आज बेलुकी 6 बजे दिगली पुखुरी पारे उद्दीपना शीर्षक एउटा कार्यक्रमको आयोजन गरेका छन्। कलाकारको वर्षभरिको जन्मजयन्तीको अन्तिम कार्यक्रम नयाँ दिल्लीको भारत मण्डपमा अनुष्ठित हुनेछ। आकाशवाणी गुवाहाटी र तेजपुर केन्द्रले सुनितपुर जिल्ला प्रशासनको सहयोगमा आज तेजपुरको जिल्ला पुस्तक प्रेक्षागृहमा बेलुकी 6 बजे कलाकारलाई श्रद्धा टक्राउँदै गाम तुमारे गान शीर्षक एउटा सङ्गीत लेखन प्रस्तुत गर्नेको छ। त्यसै गरी कामरूप जिल्लाको अमिन गाउँ, पटासार कुची लगायत ग्वालपाडामा पनि उहाँको जन्मजयन्ती मनाइने आयोजन गरिएको छ। निर्वाचन आयोगले नगाउँ लोकसेवा निर्वाचन क्षेत्रको उपचुनावको मिति घोषणा गरेको छन्। निर्वाचन आचार संहिता हिजोदेखि लागू भएको छ। जिल्लाका नवनियुक्त आयुक्त अरण्यक शैकियाले हिजो पत्रकार सम्मेलनमा घोषणा गर्नुभएको हो। निर्वाचन आयोगले 16 सेप्टेम्बरमा मनोनयन पत्र बुझाउने अन्तिम मिति र 17 सेप्टेम्बरमा मनोनयन पत्र प्रमाणीकरण गर्ने 19 सेप्टेम्बर र मनोनयन पत्र फिर्ता लिने धार्य गरिएको छ। मतदान 6 अक्टोबर हुनुका साथै 9 अक्टोबरमा मतगणना गरिनेछ। आयुक्तले प्रकाश गरे अनुसार जिल्लाको उपनिर्वाचनमा प्राय 19,07,209 मतदाताले मतदान गर्ने पाउनेछन्। सरकारले राज्यका विभिन्न प्रहरी चौकी लगायत सरकारी कार्यालयहरूमा चलिरहेका मैत्रभोगी हराजलाई रोक्न कडा कदम चालेको छ। प्रहरीले राज्यका विभिन्न प्रहरी चौकीहरूमा गरिएका छापा मार्दै 300+ मध्यभोगीहरूलाई पक्राउ पारेको छन्। त्यस पछाडि राज्यको विभिन्न सरकारी कार्यालयहरूमा अभियान चलाउने निर्णय लिएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो एउटा पत्रकार सम्मेलनमा उक्त निर्णय लिनुभएको हो। मुख्यमन्त्रीले विभिन्न सरकारी विभागका कार्यालयहरूमा रहेका मध्यभोगीहरूको जानकारी आम नागरिकले आफै सरकारलाई बुझाउन सक्ने बताउनु भएको छ र यसका लागि असम प्रहरीको विशेष शाखाले चाँडै नै पोर्टल सुरु गर्न सक्ने कुरालाई पनि उहाँले जानकारी दिनुभयो। जापानको आइसी नागोयामा 19 सेप्टेम्बरबाट 4 अक्टोबरसम्म एसियन गेम्स सन् 2026 अनुष्ठित हुनेछ र 10 सेप्टेम्बरदेखि खेल सुरु हुने आकाङ्क्षा छ। 17 सेप्टेम्बरमा टेकबलको जडिए भारतको अभियान सुरु भए पछाडि 18 सेप्टेम्बरमा भारतीय क्रिकेट टोली जापान विरुद्ध क्वार्टर फाइनलमा खेल सुरु गर्नेछ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पुरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखा हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय यसबेला दिउँसोको 3:21 र 38 सेकेन्ड हुनुको साथै म यनुकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रा आजका कार्यक्रमहरू। कार्यक्रमको थालनीमा प्रस्तुत छ वार्ताको कार्यक्रम। वार्ताकार हुनुहुन्छ हिमा नेवार र वार्ताको शीर्षक छ हरिशयनी एकादशी। सनातन हिन्दू धर्म परम्परामा प्रत्येक वर्ष आषाढ महिनाको शुक्ल पक्षमा पर्ने एकादशी तिथिलाई हरिशयनी एकादशी वा तुलसी रोपण एकादशी भनिन्छ। वैदिक मान्यता अनुसार यसै दिनदेखि सृष्टि पालक भगवान् श्रीहरि विष्णु श्री र सागरमा 4 महिनाका लागि योग निन्द्रा अर्थात् शयनमा जानुहुन्छ। भगवान् विष्णु शयन गर्न जाने भएकाले नै यस तिथिलाई हरिशयनी वा देवशयनी एकादशी भनिएको हो। यस दिनदेखि कार्तिक शुक्ल एकादशीमा पर्ने हरिबोधिनी एकादशीसम्मको 4 महिनाको समयलाई चातुर्मास भनिन्छ। चातुर्मासको यो अवधि धार्मिक आध्यात्मिक र स्वास्थ्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। तुलसी रोपणको विशेष महत्त्व। हरिशयनी एकादशीको मुख्य पहिचान भनेको घर घरको आँगनमा मठमा तुलसीको बिरुवा रोप्नु हो। धार्मिक परम्परा जेठ शुक्लमा पर्ने निर्जला एकादशीको दिन राखिएको तुलसीको बिउ अर्थात् मजरीबाट उम्रिएका साना बिरुवाहरूलाई आजका दिन विविधत पूजा गरी मठमा सारेर रोपिन्छ। सांस्कृतिक मान्यता हिन्दू धर्ममा तुलसीलाई देवी लक्ष्मीको रूप र भगवान् विष्णुकी प्रिय मानिन्छ। उसको घरमा तुलसीको पौधा हुन्छ र नियमित पूजा हुन्छ, त्यहाँ लक्ष्मी र विष्णुको स्थायी वास हुन्छ भन्ने विश्वास छ। वैज्ञानिक र आयुर्वेदिक महत्त्व। तुलसीलाई महाऔषधि मानिन्छ। यसले वायुमण्डलमा अक्सिजनको मात्रा बढाएर वातावरण शुद्ध राख्छ। चातुर्मासमा वर्षाका कारण फैलिएका विभिन्न सङ्क्रमण र रोगहरूबाट बाँच्न तुलसीको सेवन अत्यन्त लाभदायक हुन्छ। यस दिन रोपिएका तुलसीको बिरुवालाई 4 महिनासम्म अर्थात् कार्तिक शुक्ल एकादशीसम्म हरेक दिन बिहान जल चढाउने र साँझमा घिउ वा तेलको दीप बालेर आरती गर्ने परम्परा छ। पौराणिक सङ्ग र हरिशयनी एकादशीको कथा। धार्मिक ग्रन्थहरूका अनुसार सत्य युगमा दैत्यराज बलि अत्यन्त शक्तिशाली र धर्मात्मा थिए। उनले आफ्नो तपोबल र शक्तिले स्वर्ग मैत्य र पाताल तिनै लोकमा एकाधिकार जमाएका थिए। देवराज इन्द्रसहित अन्य देवदेवताहरू भयभीत भए भगवान् विष्णुको शरणमा पुगे। त्यसपश्चात भगवान् विष्णुले वामनका अवतार लिएर राजा बलिको यज्ञस्थलमा गएर 3 पाइला भूमि दान माग्नुभयो। दानी राजा बलिले सङ्कल्प गरेर दान दिने वचन दिए। भगवान् विष्णुले आफ्नो विशाल रूप धारण गरी पहिलो पाइलामा सम्पूर्ण पृथ्वी, दोस्रो पाइलामा स्वर्ग लोक माग्नुभयो। अन्तमा तेस्रो पाइला राख्ने ठाउँ नभएपछि राजा बलिले आफ्नो शिर सुम्पिए। बलिको यस्तो अतुलनीय भक्ति र सत्यनिष्ठा देखेर प्रसन्न हुनुभएका विष्णुले उनलाई पाताल लोकको राजा बनाए र वरदान माग्न भने। बलिले भगवान् विष्णुलाई सधैँ आफ्नो दरबार अगाडि रहने वर मागे, जसलाई विष्णुले स्वीकार गर्नुभयो। भगवान् पाताल लोकमा बन्दी जस्तै भएर बसेपछि देवी लक्ष्मी चिन्तित हुनुभयो। लक्ष्मीजीले एक गरिब स्त्रीको रूप धारण गरी राजा बलिलाई रक्षासूत्र राखी बाँधेर भाइ बनाउनु भयो र उपहार स्वरूप भगवान् विष्णुलाई माग्नुभयो। बलिले खुसीका साथ भगवान् विष्णुलाई मुक्त गरे। तर बलिको भक्तिलाई सामान्य गर्दै विष्णुले हरेक वर्ष आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना पाताल लोकमा राजा बलिको पहरा दिने शयन गर्ने वचन दिनुभयो। पूजा विधि

र व्रत विधान। हरिशयनी एकादशीमा व्रत बस्ने श्रद्धालुहरूले विभिन्न लिखित नियमहरू पालन गर्दछन्। संकल्प र स्नान। एकादशीको दिन बिहान सूर्य उदयभन्दा अगाडि उठेर पवित्र नदी, कुण्ड वा घरैमा शुद्ध जलमा गङ्गाजल मिलाएर स्नान गरिन्छ। त्यसपछि व्रतको सङ्कल्प लिइन्छ। तुलसी पूजा र रोपण। घरको आँगनमा रहेको मुठलाई गोबर र माटोले लिपेर शुद्ध बनाइन्छ। त्यसपछि नयाँ तुलसीको बिरुवा रोपेर रोली, अक्षता फुल र जलले पूजा गरिन्छ। विष्णु आराधना। भगवान विष्णु वा श्रीकृष्णको प्रतिमालाई पहेँलो वस्त्र, तुलसी पत्र, पहेँलो फुल निवेदन अर्पण गरी धूप दीप बालिन्छ। फलाहार। यस दिन अन्नको प्रयोग पूर्ण वञ्चित हुन्छ। व्रतालुहरूले दुध, फलफुल वा स्वास्थ्य आहार अर्थात् फलाहार मात्र ग्रहण गर्दछन्। जागरण र कथा श्रवण। दिनभरि भगवान विष्णुको ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्ने र राति भजन कीर्तन गर्दै एकादशी महात्माका कथा सुन्ने गरिन्छ।

हुन्छ। व्रतालुहरूले दुध, फलफुल वा स्वास्तिक आहार अर्थात् फलाहार मात्र ग्रहण गर्दछन्। जागरण र कथा श्रवण, दिनभरि भगवान विष्णुको ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्ने र राति भजन कीर्तन गर्दै एकादशी महात्माका कथा सुन्ने गरिन्छन्। चतुर्मासको सुरुवात र यसको नियम, हरिशयनी एकादशीबाट चार महिनाको चातुर्मास आषाढ, श्रावण, भाद्रपद र कार्तिक सुरु हुन्छ। पौराणिक मान्यता अनुसार यी चार महिनामा भगवान विष्णु निद्रामा हुने भएकाले केही विशेष नियमहरू पालन गरिन्छ। माङ्गलिक कार्यमा रोक, चातुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ भवन निर्माण जस्ता शुभ र माङ्गलिक कार्यहरू गरिँदैन। आहार नियम, चातुर्मासमा वर्षा ऋतु पर्ने भएकाले पाचन क्रिया कमजोर हुन्छ, त्यसैले मानिसहरूले तामसी भोजन जस्तै मासु, मदिरा, लसुन, प्याज आदि त्याग्दछन्। धेरैले यो चार महिना एक छाक मात्र खाएर व्रत बस्छन्। आध्यात्मिक साधना, यो समय सांसारिक मोहमायाभन्दा टाढा रहेर जप, तप, ध्यान, साधन र ग्रन्थहरूको अध्ययन गर्ने उत्तम अवसर मानिन्छ। हरिशयनी एकादशीको वैज्ञानिक र व्यवहारिक पक्ष, हिन्दू धर्मका पूर्वहरू केवल धार्मिक कथामा मात्र सीमित नभई जीवनशैली र विज्ञानसँग जोडिएका छन्। आषाढ महिनामा वर्षा सुरु हुने भएकाले सरुवा रोगहरूको जोखिम बढ्छ। यस समयमा रोपिने तुलसीले आसपासको हावालाई भाइरस र ब्याक्टेरिया मुक्त बनाउन मद्दत गर्छ। उपवास अर्थात् व्रतले वर्षायानमा कमजोर हुने पाचन तन्त्रलाई विश्राम दिन्छ र शरीरलाई डिटक्स बनाउँछ। चातुर्मासको संयमित जीवनशैलीले मानिसलाई अनुशासित र निरोगी बनाउँछ। हरिशयनी एकादशी सनातन संस्कृतिमा भक्ति, प्रकृति र स्वास्थ्यको एक अद्वितीय संगम हो। यस दिन तुलसीको रोपण गरी भगवान विष्णुको ध्यान गर्नाले मानिसमा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ। यस व्रतको पालनाले जीवनमा सुख, शान्ति, मानसिक दृढता र अन्तमा मोक्ष प्राप्त हुने जनविश्वास सदैव आएको छ। श्रोतागण, हेतिन्जेल सुन्दै हुनुहुन्थ्यो वार्ताको कार्यक्रम र वार्तापाठ गर्दै हुनुहुन्थ्यो यौना कुमारी शर्माले। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाश पनि गुवाहाटीको महाबाहु शाखाबाट। कार्यक्रमलाई अघि बढाउँदै आउनुहोस्, सुनौ केही आधुनिक गीत। आधुनिक गीत कार्यक्रम अन्तर्गत यो पहिलो गीत सुन्नुहोस्, फातिमा तामाङको स्वरलाई।

श्रोताहरूले आधुनिक गीत कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। आउनुहोस् त आधुनिक गीत कार्यक्रमलाई जारी राख्दै अब हामी सुनाउँदैछौँ भूपेन हाजरिका र अन्जु देवीको स्वरमा एउटा युगल गीत।

एउटा भोटो आँखी झरे पनि मनलाई पानी बोकेर लान्छु हेयो काली हे बुढाली बाटोमा बोक्छु धुला धुला मान्छेको डोको हे डोको हे डोको हे डोको हे भरिया बनाए आफ्नो जीवनलाई बिताई गई नहीं डोको हे डोको हे डोको हे डोको हे डोको

भूपेन हजारिका र अन्जु देवीले गाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि दिउँसो विविध कार्यक्रमसहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिता दिनुहोस्। नमस्कार।